0: Listen. Learn. Discover. With Radio Station FM 92.6 UCP ki duniya.
1: वेलकम बैक. आप सुन रहे हैं एफएम 92.6 यूसीपी की दुनिया. प्रोग्राम नई दुनिया में आपका खुशामदीद. ब्रेक से पहले हम बात कर रहे थे टेक्नोलॉजी पे, किस तरीके से ड्रोन्स का इस्तेमाल करके हम डिफरेंट एग्रीकल्चर इंडस्ट्री में और डिफरेंट इंडस्ट्री में किस तरीके से ड्रोन का इस्तेमाल करते हैं और अपने वक्त को और अपने काम को और ओवरऑल फाइनल प्रोडक्ट की एफिशिएंसी को बढ़ाते हैं. नबील भाई, अब हम किस बारे में बात करेंगे? मेरे ख्याल से ये एक ऐसा टॉपिक होगा जो आप जिस पे हम बात करने लगे हैं, ये बड़ा फैसिनेटिंग है और बहुत से लोगों को इसका इल्म शायद नहीं भी होगा. क्या टॉपिक है आपका?
2: जी आज़म, ब्रेक से पहले हमने जिस तरह ड्रोन्स पर बात की, तो ड्रोन्स में होता क्या है? ड्रोन्स एक उड़ने वाली मशीन है, आम बिल्कुल एक लेमैन की ज़बान में, और उस पर कैमरा लगा हुआ है और वो कैमरे से देख रहे हैं. कैमरे की इंडस्ट्री में भी, कैमरे की जो एक मैन्युफैक्चरिंग है और कैमरे का जो यूज़ है, उसमें भी बहुत ज़्यादा रेवोल्यूशन आया है. हम देख रहे हैं कि कैमरा हर जगह इस्तेमाल हो रहा है. कैमरे का एक और भी बहुत अहम इस्तेमाल है जिसको हम बिल्कुल इग्नोर नहीं कर सकते, वो है इमेज रिकग्नाइजेशन. सर्वेलेंस के लिए इंटेलिजेंस एजेंसीज यूज़ कर रही होती हैं, स्टेट्स यूज़ कर रही होती हैं सर्वेलेंस रखने के लिए, एक चेक रखने के लिए. हमारी समाजी राबतों की वेबसाइट्स इवन के इसको इस्तेमाल कर रही होती हैं, एक इमेज रिकग्नाइजेशन के लिए, लोगों को एक डाटा कलेक्शन के लिए. इसको अगर हम लिंक करते जाएं, बिग डाटा की कलेक्शन में एक बहुत ज़्यादा जो रोल है वो इमेज रिकग्नाइजेशन का है. इमेज रिकग्नाइजेशन होती है एक पर्सन की, तो उसके जो डाटा की कलेक्शन है वो बहुत ईजी हो जाती है. इमेज रिकग्नाइजेशन क्या है, अगर आप मुझे अलाउ करें तो मैं एक छोटा सा वाक्य आपको मुख्तसरन सुनाना चाहूँगा. आपको बहुत ज़्यादा इंशाल्लाह दिलचस्प भी लगेगा और क्लियर भी हो जाएगी बात. कोविड की बात थी, हम सब तमाम लोग घरों में थे, और ये उस टाइम की बात है जब पाकिस्तान में कोविड पीक पर था और लोग बहुत ज़्यादा परेशान थे इस हवाले से. शायद आपको याद हो कि ओरिजिनेट कहाँ से हुआ, कोविड फैलना शुरू कहाँ से हुआ? चाइना से. चाइना ने वुहान में और अपने एक प्रोविंस से अपने कोविड को बाहर नहीं जाने दिया, और उनकी जो उस हवाले से आउटपुट थी, उनका जो एक सर्वेलेंस था, उन्होंने जो जिस तरह से उसको उसकी रोकथाम के लिए काम किया, वो समझ से बाहर था कि पूरी दुनिया जो है वो एक क्राइसिस का शिकार है और चाइना ने कितने एफिशिएंटली इसको रोकथाम उसकी कर लिया. तो मैंने इसके हवाले से सर्च की, मुझे एक वेबसाइट का पता लगा और उस पर एक मुझे बड़ा इन डेप्थ आर्टिकल मिला. अगर मैं थोड़ा सा आपको बताता चाहूँ कि चाइना से क्यों इसका, क्योंकि इसका आगाज़ हुआ और चाइना को इवैक्यूएट कर दिए गए वो तमाम इलाके, तो जर्नलिस्ट को मौका नहीं मिल सका कि वो एनी शाहिदीन इस हवाले से कम थे, तो एक ब्रिटिश ऑर्गेनाइजेशन है, उनके कुछ जर्नलिस्ट वहाँ पर थे और उनको इसको एक्सक्लूसिवली इसको कवर करने का और इसके ऊपर लिखने का मौका उन्हें मिला. तो उनकी मैंने जो रिपोर्ट पढ़ी, मैं आपको आपके साथ शेयर करता हूँ. चाइना ने जिस तरह से कोविड की रोकथाम किया, उसमें बहुत ज़्यादा रोल इमेज रिकग्नाइजेशन का है. इसकी मैं आपको एक मिसाल देता हूँ और आप इसको समझ जाएंगे. जब भी कोई शख्स कोई चीज़ की ख़रीदारी के लिए और ग्रोसरी के लिए बाहर जा रहा था, क्योंकि लॉकडाउन था और वैसे अलाउ नहीं था, लेकिन ग्रोसरी और जो डेली अशिया थी ज़रूरत की, उनके लिए आप निकल सकते थे बाहर, लेकिन मास्क और SOPs के साथ. तो अगर कोई शख्स मास्क नीचे करता था तो उसको भी पकड़ लिया जाता था इमेज रिकग्नाइजेशन की मदद से. अगर कोई शख्स खांसता हुआ या छींकता हुआ नज़र आता था तो उसको भी इमेज रिकग्नाइजेशन की वजह से, कैमराज की मदद से और एक उनकी जो एक बड़ी स्ट्रॉन्ग सर्वेलेंस है उसकी मदद से को उसका डाटा कलेक्ट कर लिया जाता था और उसके खिलाफ बकायदा कार्रवाई होती थी. आप देखें कि पूरी दुनिया में कोविड फैला, लेकिन आज चाइना ने किस कदर उसको एफिशिएंटली उसको कवर किया, और आज भी उनका कोविड सिर्फ वुहान प्रोविंस तक रह गया और उससे बाहर नहीं निकल सका. इसका बस इस चीज़ से आइडिया कर लें कि दुनिया ने उसके क्या नुकसान झेले और चाइना ने उसकी उसकी शरह का एक आप मवाजना कर लें तो आपको आइडिया हो जाएगा. तो इमेज रिकग्नाइजेशन का बहुत अहम रोल है. हमारी जो हम जो पिक्चर्स अपलोड कर रहे होते हैं समाजी राबतों की वेबसाइट्स पर, उसमें जब हम पिक्चर्स करते हैं तो आप देखते हैं कि आपके जब आपने किसी को टैग करना हो या आपने किसी को मेंशन करना हो तो आपको वो वेबसाइट्स सजेस्ट कर देती हैं, वो भी इमेज रिकग्नाइजेशन है. इमेज रिकग्नाइजेशन के बहुत से फ़ायदे हैं, लेकिन ये एक प्राइवेसी के हवाले से और इस हवाले से बहुत सी थ्रेट है. آپ کا کیا خیال ہے اس بارے میں آدم؟
1: جی بالکل نبیل بھائی, آپ بہت جس طرح بھی آپ نے سارا بتایا کہ کس طریقے سے اگر آپ کسی پلیٹ فارم پہ کسی ایسی جگہ پہ اگر آپ کسی کے ساتھ کسی پرسن کے ساتھ آپ کی پکچر ہے تو وہ آٹومیٹکلی ڈیٹا کے تھرو اس کی فیس کو وہ کیا کہتے ہیں پہچان لیتا ہے اور اس کو آٹومیٹکلی ٹیگ کرتا ہے. ایون تو اب تو فونز میں ایسے ایسے سافٹ ویئرز آ گئے ہوئے ہیں, ایسی ایسی چیزیں آ گئی ہوئی ہیں کہ آٹومیٹکلی وہ اگر آپ کے کوئی ایسا جاننے والا ہے جس کی امیج آپ کے فون کے اندر موجود ہے اور وہ 10-15 زیادہ امیجز ہیں کافی زیادہ, تو آٹومیٹکلی وہ اس کی فیس کی سب کی امیج بنا کے ایک اوور آل ایپ کی ویڈیو بنا دیتا ہے. تو اس میں پرائیویسی کا بھی بہت رول آتا ہے, جس طرح کہ آپ نے بات کی کہ کس طریقے سے ہماری پرائیویسی یہاں پہ نقصان دیتی ہے. ٹھیک ہے نا, یہ ایک بہت لمبی ڈبیٹ ہے, مگر مجھے ایسا لگتا ہے کہ اگر ہم اس کے پازیٹیو پہلوؤں پہ رہیں تو یہ زیادہ بہتر رہے گا, کیونکہ اگر ہم اس پہ نگیٹو پہ بات کریں گے تو اس میں بہت سی چیزیں آ جاتی ہیں. مگر ٹیکنالوجی ہے تو ٹیکنالوجی کی جہاں پہ ہم نے بات کی ہے کہ نقصان بھی ہوتے ہیں اور کچھ فائدے بھی ہوتے ہیں, مجھے ایسا لگتا ہے کہ اس چیز کے زیادہ فائدے ہی دیکھنے کو مل رہے ہیں.
2: بالکل آدم, ابھی تک تو ہم نے دیکھا کہ جتنے بھی ہم نے ٹیکنالوجی کے حوالے سے بات کی تو ٹیکنالوجی کے مفادات اور فائدے زیادہ ہیں بہ نسبت نقصانات کے, لیکن بالکل ہم اس کو بالکل اگنور نہیں کر سکتے اور یہ ایک بہت بڑا اہم پہلو ہے جس پر ہمیں دیکھنے کی ضرورت ہے. اور سامعین کے لیے بھی میں یہ ضرور کہوں گا کہ ہمیں تھوڑا سا احتیاط کے ساتھ ان تمام سماجی ویب سائٹس کو استعمال کرنے کی ضرورت ہے, اپنی پرائیویسی کا بالکل خیال رکھتے ہوئے اور ایس او پیز کے ساتھ. جس طرح تمام چیزوں کی ایس او پیز ہوتی ہیں, ایک طریقہ کار ہوتا ہے, ہمیں اس کو بالکل ایک طریقہ کار کے ساتھ کرنے کی ضرورت ہے. اگر آپ نے پچھلے بریک سے پہلے ایک بات کی کہ اگر تمام چیزیں, جیسے ہم نے ڈرونز کی بات کی, ہم نے بگ ڈیٹا کی بات کی, ہم نے امیج ریکگنائزیشن کی بات کی, اور بہت سے ایسے پہلو ہیں جن پر ہم اپنے مختصر وقت کی وجہ سے بات نہیں کر سکے, لیکن اس کی وجہ سے انسان نے بہت ترقی کی, لیکن ایک پہلو جس پر ہمیں سوچنے کی بھی ضرورت ہے اور ایک سوالیہ نشان ہے کہ اگر یہ تمام کام سافٹ ویئرس, ٹیکنالوجی اور روبوٹس ہی کریں گے تو انسان کہاں جائیں گے؟ اگر تمام گاڑیاں ڈرائیور لیس ہو جائیں گی تو ڈرائیورز کی نوکریاں ختم ہو جائیں گی. اگر اکاؤنٹنٹ کی جاب ایک سافٹ ویئر کرنا شروع کر دے گا تو اکاؤنٹنٹ کہاں جائے گا؟ دنیا میں پہلے ہی بہت زیادہ بے روزگاری ہے اور یہ تمام چیزیں, تو یہ ایک بہت بڑا سوالیہ نشان ہے. آپ نے میرے سے پوچھا کہ آپ کا اس پہ کیا خیال ہے, تو میرے خیال سے کہ اگر ہم حقائق پر دیکھیں تو ابھی اس پر کچھ کہنا مناسب نہیں ہوگا. کچھ چیزیں ہوتی ہیں جو وقت ڈیسائیڈ کرتا ہے, تو میرے خیال سے یہ بھی ایک ایسا پہلو ہے جو کہ وقت ہی ڈیسائیڈ کرے گا, اور وقت کے ساتھ ہی ہمیں پتہ لگے گا کہ یہ اونٹ کس کروٹ بیٹھتا ہے. آج کا شو آپ نے سنا, اپنی آرا سے ہمیں آگاہ کیجیے گا اور بتائیے گا کہ آپ کو شو کس طرح کا لگا. ہمارے فیس بک پیج FM 92.6 یو سی پی کی دنیا پر بھی اپنی اوپینینس اور اپنے کمنٹس کے تھرو اپنی اوپینین کا اظہار کیجیے گا اور ہمیں بتائیے گا کہ آپ کو کس طرح شو لگا. مزید اس طرح کے ٹاپکس لے کر ہم آپ کی خدمت میں حاضر ہوتے رہیں گے اور کوشش کریں گے کہ سامعین کا جو ایک انٹرسٹ ہے وہ بحال رہے. بہت شکریہ FM 92.6 یو سی پی کی

0: گفتگو میرا سکون میرا جنون میری راحت تم.
1: ایک نیا انداز،
2: ایک نئی سوچ،
1: ایک نئی پہچان،
2: ایک نئی لگن.
1: یو سی پی میں ہے ہر فیکلٹی کی اپنی ایک الگ پہچان.
2: ہم دیتے ہیں پاکستان کو روشن مستقبل طالب علم کے کردار سے.
1: اور جہاں باتیں ہوں مستقبل کی، معلومات کی، اور بحث و تکرار ہو آنے والے وقت کی،
2: جہاں بنتے ہوں مستقبل کے معمار اور کھیل کے میدان میں پورے پاکستان میں، یو سی پی نمبر ون.
1: جب ملتی ہے لگن،
2: محنت،
1: کامیابی اور خلوص،
2: تو بنتی ہے
1: یو سی پی کی دنیا.
2: آپ سن رہے ہیں ایف ایم 92.6.
1: سنتے رہیے.
3: السلام علیکم، آپ سن رہے ہیں ایف ایم 92.6 یو سی بی کی دنیا، اور فیکلٹی آور میں آج میں آپ کی ہوسٹ تحسین ریاض فرام دا فیکلٹی آف فارماسیوٹیکل سائنسز یونیورسٹی آف سینٹرل پنجاب. اور ہمارے آج کے گیسٹ ہیں ایک ڈیڈیکیٹڈ ٹیچر، ایک ینگ پیشنیٹ ریسرچر ڈاکٹر محمد عمران ساجد صاحب فرام دا ایسوسیٹ پروفیسر فرام فیکلٹی آف فارماسیوٹیکل سائنسز یونیورسٹی آف سینٹرل پنجاب. السلام علیکم سر.
4: وعلیکم السلام تحسین، آپ کا بہت شکریہ، مجھے بہت خوشی ہو رہی ہے کہ آپ نے مجھ کو دعوت دی ایف ایم 92.6 پہ. امید کرتا ہوں کہ جو کچھ سیکھا ہے اس پہ گفتگو کریں گے، اور ایسے موضوعات پہ گفتگو کریں گے جس کا ہماری آڈینس کو، سامعین کو سن کر مزہ بھی آئے.
3: جی تھینک یو سو مچ سر. اور ڈاکٹر عمران ساجد، جنہوں نے لاہور کے ایک چھوٹے سے علاقے اچھرا سے اپنا تعلیمی کیریئرز کا سٹارٹ لیا، اور پھر انہوں نے فل برائٹ اسکالرشپ ون کی، اور امریکہ کی ایک بہت مشہور یونیورسٹی چیپمن یونیورسٹی سے انہوں نے پی ایچ ڈی اپنی ریسنٹلی مکمل کی ہے. تو یہ پروگرام آج کا جو ہمارا ہے، یہ ایک کامیاب، ایک سکسیزفل ریسرچر کی کہانی نہیں ہوگا، بلکہ ایک لارج ویژن کی بات کرے گا کہ پاکستان میں ریسرچ کو ایک ٹپیکل، ایک عام، ایک رٹائزم سے نکال کے اس کو کریٹیویٹی، کریوسٹی اور کمرشلائزیشن کی طرف کیسے لایا جا سکتا ہے. تو سر آپ ذرا اسٹارٹ اپنا اسی طرح بتائیں کہ آپ کی اسٹارٹ جو ابتدائی تعلیم تھی یا اچھرا کی زندگی آپ کی کیسی تھی، اور کیسے آپ نے اپنی زندگی کا اسٹارٹ کیا.
4: بہت شکریہ. تو میں بہت سارے ہمارے دوست جو کہ امریکہ میں ہیں، مختلف ممالک میں ہیں، پاکستان سے چھوٹے علاقوں میں سے نکلے، انہیں کی طرح کا ایک چھوٹا سا آدمی ہوں. تو میری زندگی کا آغاز گورنمنٹ سینٹرل ماڈل اسکول سمن آباد سے ہوا. وہاں پر پہلے تعلیم حاصل کی، اس کے بعد پھر پنجاب یونیورسٹی سائنس کالج سے، گورنمنٹ سائنس کالج سے ایف ایس سی کی، پھر پہنچ گئے پنجاب یونیورسٹی کالج آف فارمیسی میں، اور وہاں سے پھر ایم فل کیا کنگ ایڈورڈ میڈیکل یونیورسٹی سے، پھر وہاں دوسرا ایم فل بھی کیا فارماسیوٹکس میں یونیورسٹی آف سینٹرل پنجاب سے ہی، اور پھر اللہ تعالیٰ کی طرف سے مجھ کو موقع ملا امریکہ جانے کا 2016 میں. اور مجھے معلوم ہوا کہ وہاں کی دنیا بہت مختلف ہے، اور جو ہم یہاں پر پڑھتے یا سوچتے ہیں وہاں اس طرح سے نہیں پڑھتے اور سوچتے ہیں. پھر انہوں نے کچھ کہا کہ دو امتحان دے دیں، تو وہ پھر میں نے دے دیے ٹوفل اور جی آر ای، پاس ہو گیا، اور پھر اپلائی کر دیا فل برائٹ کے لیے، تو اس طرح سے فل برائٹ مل گیا. تو میرا اپنا خیال یہ ہے کہ اگر انسان نیت کر لے، جذبہ اس کے اندر ہو اور امید کا دامن نہ چھوڑے، تو وہ کچھ بھی کر سکتا ہے. اور اسی چیز کی آج پاکستان کے عوام کو، ہمارے نوجوانوں کو جو بہت مایوس ہیں تعلیمی نظام سے، محسوس ہوتا ہے کہ وہ سمجھتے ہیں کہ یوٹیوب اور ٹک ٹاک اور اسنیپ چیٹ دیکھنے سے زیادہ کامیابی یا ترقی ہوتی ہے. میرا خیال میں ہمیں ان چیزوں سے نکل کر تعلیم کی طرف آنا چاہیے، تحقیق کی طرف آنا چاہیے، اور یہ دیکھنا چاہیے کہ تعلیم اور تحقیق نے ترقی یافتہ ممالک کو کس طرح سے ترقی یافتہ بنایا ہے.
3: بہت اچھے سر. اور سر آپ مجھے یہ بتائیں کہ ماشاء اللہ ابھی آپ کی کوالیفیکیشن سن کے میں تو کافی امپریس ہوئی ہوں. تو آپ کا فرسٹ ٹائم یہ آپ کا سائنس کی طرف رجحان، اور اسپیشلی جیسے آپ نے دو ایم فل کا ذکر کیا کہ آپ نے یہی فارما فیلڈ کے اندر کیے ہوئے، تو یہ فارماسیوٹیکل سائنسز کے اندر آپ کا رجحان کیسے پیدا ہوا، اور کس طریقے سے آپ کا مطلب یہ آپ نے کیسے یہ چوز کی
4: فیلڈ؟ یہ داستان تقریباً تمام فارماسسٹوں کی ہے. ہم جب پیدا ہوتے ہیں ہمارا کلچر ایسا ہے کہ دو ہی پروفیشن چونکہ یاد ہیں ہمیں، یا ڈاکٹر بننا ہے یا انجینئر بننا ہے. تو اور ہم بچپن میں سے سنتے آئے کہ بڑے ہو کے کیا بنو گے، ڈاکٹر بنیں گے، کوئی کہے گا میں انجینئر بنوں گا. تو ہم بھی اسی طرح سے ایف ایس سی پری میڈیکل کر لیا. اب ایف ایس سی پری میڈیکل کر لیا تو پھر وہ انٹری ٹیسٹ میں بھی وہ کا ایک ڈنڈا تھا، وہ بھی گزار لیا. تو ایم بی بی ایس میں تو داخلہ ہوا نہیں. कोई इतने लाइक तो थे नहीं। तो बाद में फिर दूसरा जो ऑप्शन मिला तो वो फार्मेसी का था, लेकिन जब फार्मेसी में पहुंचे तो अल्लाह की करनी हुई कि अच्छे उस्ताद मिल गए, और उन उस्तादों की वजह से, और फिर दूसरा एक और भी था कि मौका मिला अच्छे स्कूलों के तलबा को पढ़ाने का, जैसे एचिसन कॉलेज के तलबा को पढ़ाने का, शोफात के तलबा को पढ़ाने का। तो पता चला कि वो लोग जो पढ़ते हैं ओ लेवल्स ए लेवल्स और वो जिस तरह से कॉन्सेप्चुअल स्टडी करते हैं, तो उस तरह उससे फिर अपनी किताबें पढ़ने का भी शौक पैदा हो गया। जैसे फिजियोलॉजी गाइटन की पढ़ी तो मज़ा आया, बायोकेमिस्ट्री पढ़ी हार्पर की तो मज़ा आया। तो वो आहिस्ता आहिस्ता क्यूरोसिटी पैदा होना शुरू हो गई, और फिर थोड़ा सा सोशल भी थे और किताबें पढ़ने का शौक भी था, और दोस्त भी ऐसे मिल गए जो किताबें भी पढ़ते थे और किताबों से मजाक करते थे, तो जिसकी वजह से उस तरफ जाना शुरू हुआ। और फिर जैसे जैसे तरक्की करते रहे, मतलब ये लगता था मुझको कि मैं मुश्किल मुश्किल जो कॉन्सेप्ट हैं उनको आसान करके बता सकता हूँ। तो दौरान तालिब इल्मी ही पहले दूसरे तीसरे साल में ही तो मैं जो पढ़ता था वो अपने दोस्तों को पढ़ा देता था, उनको भी खुशी होती थी, मुझे भी खुशी होती थी। तो फिर मैंने सोचा कि मैं उस्ताद ही बनूंगा, तो मैं प्रोफेसर बना या टीचिंग भी आया, तो उसका वो इसलिए नहीं आया कि मुझे टीचिंग करनी थी, शौक था मेरा, पैशन था कि अच्छा उस्ताद बनना है, लोगों के अंदर होप पैदा करनी है, जो कुछ खुद सीख रहा हूँ वो दूसरों को सिखाना है।
3: जी, तो डॉक्टर इमरान, अभी आपने फुल ब्राइट स्कॉलरशिप का जिक्र किया, जैसे फुल ब्राइट स्कॉलरशिप अमेरिका की एक बहुत फेमस स्कॉलरशिप भी है, बहुत से हमारे स्टूडेंट्स का ख्वाब भी होगा इसको विन करने के लिए। तो जब आपने ये स्कॉलरशिप विन की तो आपका क्या रद्द अमल था, फर्स्ट एक्सप्रेशन, मतलब आप कैसा फील कर रहे?
4: मैं ईमानदारी की बात है कि मैं एप्लीकेशन दे के तो भूल गया था कि मैंने एप्लीकेशन दी हुई है, और फिर एक दफा कॉल आई इस्लामाबाद से कि जी आप शॉर्टलिस्ट हो गए। मैंने कहा जी बात है, और फिर दोस्त को फोन किया कि यार इस्लामाबाद में इंटरव्यू है, तो वो चले गए। तो मैं ये समझता हूँ कि इसमें मेरी मेहनत से ज्यादा लक और माँ बाप की दुआएं ज्यादा काम आई। एक्सप्रेशन ये थे कि मैं अच्छा लगा, बड़ा मतलब खुशी हुई कि चलो इसी बहाने अमरीका दोबारा मुफ्त तालीम हासिल करने चले जाएंगे। अब जो अमूमन हमारे तालिब इल्म हमारे पास आते हैं और वो कहते हैं कि जी हमने भी स्कॉलरशिप लेना है, तो मैं ये कहता हूँ कि स्कॉलरशिप लेने के लिए पहले स्कॉलर बनो, तो हम बगैर स्कॉलर बने स्कॉलरशिप नहीं ले सकते। तो स्कॉलर का ताल्लुक पढ़ने से है, तो इधर तो मुहावरा बने सामने पढ़ नहीं पा देता है, जो तो पढ़ना जो है वो मुश्किल लगेगा और पढ़ना एक मनफी असर देगा, तो वो फिर उस तरह से हमारा जोक नहीं पैदा होगा। तो वो चूंकि पढ़ने लिखने का पहले से शगफ था, और अच्छी चीज जो थी जिसको मैं अपने अब कहता हूँ ब्लेसिंग इन डिसगाइज है, कि जब हम पढ़ रहे थे तो मोबाइल फोन हमारे पास नहीं था, तो फिर या तो हम क्रिकेट खेल सकते थे, या फिर हम कमरे में बैठ के बातें कर सकते थे, या फिर कोई अलहदा बैठ के किताब पढ़ लेते थे। तो ये चीज हमारे तलबा को जो आजकल हैं उनको चाहिए है कि वो कुतुब बीनी की तरफ या पढ़ने की तरफ और समझने की तरफ, और अगर पढ़ नहीं सकते तो अब सुनने की भी काफी ज्यादा मौके मौजूद है, जैसे आपके पास 92.6 FM के जरिए से आप सुन सकते हैं, तो आप इस तरह के प्रोग्राम सुने, ऐसे लोगों को सुने, तो यकीनन आपकी सोच बदल जाएगी।
3: जी डॉक्टर इमरान, अभी जैसे आप अपनी स्कॉलरशिप के बारे में बता रहे थे, और इसी को ही हम आगे कंटिन्यू करेंगे कि नेक्स्ट आपको किन किन हर्डल्स को फेस करना पड़ा, क्या चैलेंजेस थे जिनको आपने फेस किया। जी सामीन, और इसके साथ ही हम एक शॉर्ट ब्रेक लेते हैं, लेट्स टेक अ ब्रेक। आप सुन रहे हैं FM 92.6 UCP की दुनिया।